0: اس اقدام کا مقصد تعلیمی ترقی کے ساتھ ساتھ مڈل اسکول کے طلبہ میں جذباتی، سماجی اور نفسیاتی بہتری کو فروغ دینا ہے۔ سی بی ایس ای نے بتایا کہ پروجیکٹ اب اپنے دوسرے مرحلے میں داخل ہو چکا ہے، جس میں دلی اور قومی راجدھانی خطے کے 60 سے زیادہ اسکولوں کے پرنسپلز اور کونسلرز شرکت کریں گے۔ اس نے مزید بتایا کہ اس پروگرام کے تحت کونسلرز رواں ماہ کی 11 سے 15 تاریخ تک ایمس میں نئی دلی میں 5 روزہ صلاح سال سے متعلق تربیتی پروگرام میں شرکت کریں گے۔ وزیر خارجہ ڈاکٹر جے شنکر نے کل ترینیداد اینڈ ٹوبیگو میں واقع نیلسن آئیلینڈ کا دورہ کیا، جہاں ان کے ہمراہ وزیر اعظم کملا پرساد بسیسار بھی موجود تھیں۔ نیلسن آئیلینڈ وہ مقام ہے جہاں ٹھیکے پر بھارتی مزدور پہلی بار ترینیداد اینڈ ٹوبیگو پہنچے تھے۔ ڈاکٹر جے شنکر نے ڈاکٹر کملا پرساد بسیسر کے ساتھ نیلسن آئیلینڈ پر فوری اثر والے ایک پروجیکٹ میں شرکت کی۔ ایک سوشل میڈیا پوسٹ پر وزیر خارجہ نے کہا کہ بھارت کے تعاون سے چلنے والا یہ پروجیکٹ ایک طویل سفر کے مشترکہ ورثے کو محفوظ رکھنے اور اجاگر کرنے میں مدد کرے گا۔ مکے بازی میں تاشقند میں جاری 15 سال اور 17 سال تک کی عمر کے کھلاڑیوں کی ایشیائی مکے بازی چیمپئن شپ کے سیمی فائنل میں بھارت کی 15 سال سے کم عمر کی لڑکیوں نے شاندار کارکردگی کا مظاہرہ کیا اور 9 مکے باز الگ الگ زمروں میں فائنل میں پہنچ گئی ہیں۔ آخر میں خاص خاص خبریں ایک بار پھر۔ وزیر اعظم مودی آج کرناٹک اور تلنگانہ کا دورہ کریں گے۔ وہ حیدرآباد میں تقریباً 9,400 کروڑ روپے کی مالیت کے مختلف ترقیاتی پروجیکٹوں کا آغاز کریں گے۔ ٹی وی کے سربراہ سی جوسف وجے کو آج صبح تمل ناڈو کے وزیر اعلیٰ کے طور پر حلف دلایا جا رہا ہے۔ صدر جمہوریہ دروپدی مرمو نے رنگا سامی کو پدوچری کا وزیر اعلیٰ مقرر کیا ہے۔ مرکز نے ضابطوں کے اشاعت کے ساتھ محنت سے متعلق 4 ضابطوں کو نافذ کر دیا ہے۔ اس کے ساتھ ہی خبروں کا بلٹن ختم ہوا۔
1: ২২৯ अंश अर्थात 1305 किलो हर्ट्स वर आकाशवाणीचं परभणी केंद्र श्रोते हो आपण ट्यून केलंय। सकाळचे 10 वाजलेत। प्रसारित करीत आहोत ग्राहक केंद्रित कार्यक्रम। जितेंद्र घोडके सराफ पुणे।
2: या कार्यक्रमात तज्ज्ञांनी व्यक्त केलेले विचार हे व्यक्तिगत आहेत। आकाशवाणी केंद्र किंवा ऍड एजन्सी या विचारांशी सहमत असतीलच असं नाही।
3: आकाशवाणीच्या सर्व रसिक श्रोत्यांना माझा म्हणजे प्रियांका गोगटेचा मनापासून नमस्कार। श्रोते हो, आज आपण पुण्यातील 100 वर्ष जुनी सुवर्ण पेढी जितेंद्र घोडके सराफांकडे मिळणाऱ्या श्री गजांत लक्ष्मी अंगठीबद्दल माहीत करून घेणार आहोत। श्रोते हो, ही अंगठी धारण करणाऱ्याला आर्थिक विवंचनेतून बाहेर पडण्यास मदत करू शकणारी तसंच धनवृद्धी सोबत आर्थिक स्थैर्य प्राप्त करून देण्यास मदत करू शकणारी श्री गजांत लक्ष्मी अंगठी म्हणजे खरोखरच एक महत्वाची भूमिका निभावते असा अनुभव आपल्या असंख्य बंधू भगिनींना आला आहे। संपूर्णतः मल्याळी शास्त्रावर आधारित श्री गजांत लक्ष्मी अंगठी केरळ सोडल्यास संपूर्ण भारतात फक्त जितेंद्र घोडके सराफांकडेच मिळते। श्री गजांत लक्ष्मी अंगठी जेवढ्या शास्त्रशुद्ध पद्धतीनं आणि श्रद्धेनं तयार केली जाते तेवढ्याच श्रद्धेनं स्वतः श्री जितेंद्र घोडके सराफ यांच्या हस्ते ती अंगठी धारण करणाऱ्यास दिली जाते आणि तेवढ्याच श्रद्धेनं आणि शास्त्रशुद्ध पद्धतीनं ती एका विशिष्ट मुहूर्तावर अर्थात दिवाळीत लक्ष्मी पूजनाच्या दिवशी फक्त एक प्रहर म्हणजेच 1 तास 45 मिनिटांच्या कालावधीतच ती धारण करायची असते। जितेंद्र घोडके सराफांकडे मिळणारी ही श्री गजांत लक्ष्मी अंगठी सोनं, चांदी, तांब किंवा पंचधातूमध्ये एक विशिष्ट आणि अतिशय दुर्मिळ अशा घटक पदार्थाच्या मदतीनं तयार केली जाते। पण श्रोते हो, एक अतिशय महत्वाची गोष्ट म्हणजे आपण जर श्री गजांत लक्ष्मी अंगठी प्रथमच धारण करत असाल तर ही सोन्याची न घेता चांदी, तांब किंवा पंचधातू मध्येच बनवावी असा स्पष्ट सल्ला श्री जितेंद्र घोडके सराफ अर्थात सर्वांचे लाडके दादा आपल्या सर्व ग्राहकांना देतात आणि ते अतिशय अभिमानानं आणि विश्वासानं असंही सांगतात की या दिवाळीत जी व्यक्ती चांदी, तांब किंवा पंचधातू मध्ये ही अंगठी धारण करते ती व्यक्ती पुढल्या वर्षी सोन्याची अंगठी घेण्यास स्वतः तर येतेच पण इतर 10-12 लोकांनाही सोबत घेऊन येते। श्रोते हो, दिवसेंदिवस श्री गजांत लक्ष्मी अंगठीची वाढती मागणी त्यामुळे शेवटच्या काही